0: طریقہ کار کے ذریعے 480 اندرامہ مکانات کو آج الاٹ کیا، طرف قبریں ختم ہوئیں۔
1: نمسکار، آکاشوانی سماچار کے ساتھ میں وشال شرما۔ نیپال اور تبت میں وناشکاری باڑھ سے مرتکوں کی سنکھیا بڑھ کر 538 ہو گئی ہے۔ 1545 لوگ اب بھی لاپتہ ہیں۔ راحت اور بچاؤ دل ندی کے کناروں اور بستیوں میں جیوت بچے لوگوں اور باڑھ میں بہہ گئے شووں کی تلاش کر رہے ہیں۔ دکشن پشچمی چین میں 5.1 تیورتا کے بھوکمپ کے بعد پھر سے باڑھ کی آشنکا بڑھ گئی ہے۔ ادھیکاریوں نے پربھاوت ضلعوں سے 800 سے ادھک لوگوں کو سرکشت استھانوں پر پہنچایا ہے۔ بھوٹے کوشی ندی کے ادگم استھل کے پاس باڑھ کے ملبے سے بنی جھیل اور تبت کے ایک باندھ کے ٹوٹنے کی خبر نے ایک بار پھر باڑھ کی آشنکا کو بڑھا دیا ہے۔ ودیش منترالے کے پروکتا رندھیر جیسوال نے آج بتایا کہ نیپال میں بدھوار کو اچانک باڑھ تراسدی کے بعد 320 بھارتی ناگرکوں سے سمپرک نہیں ہو پا رہا ہے۔ انہوں نے کہا کہ انیہ دیشوں کے بھارتی مول کے لگ بھگ 100 لوگوں سے بھی سمپرک نہیں ہو پا رہا۔ شری جیسوال نے نئی دلی میں میڈیا کو بتایا کہ ترشولی ون جل ودیوت پریوجنا میں کام کر رہے 63 بھارتی ناگرکوں کو پربھاوت علاقوں سے بچایا گیا ہے۔ انہوں نے کہا کہ چین کی طرف پھنسے 96 بھارتی ناگرک سرکشت روپ سے زمین کے راستے نیپال پہنچ گئے ہیں اور انہیں وہاں سے نکالنے کے پریاس کیے جا رہے ہیں۔ شری جائسوال نے کہا کہ چین کی طرف لگ بھگ 400 بھارتی ناگرک سرکشت ہیں اور اپنے پریواروں کے سمپرک میں ہیں۔ اس بیچ بھارت نے نیپال کو مانویہ سہایتا بڑھا دی ہے۔ بھارت نے بچاؤ اور راحت کاریوں میں مدد کے لیے 47 ٹن سے ادھک آپاتکالین راحت سامگری بھیجی ہے۔ شری جائسوال نے کہا کہ سرکار نے ودیش منترالے میں 24 گھنٹے کاریرت نینترن ککش بنایا ہے۔ ودیش منتری ایس جے شنکر نے تمل ناڈو کے 21 تیرتھ یاتریوں سے ملاقات کی جنہیں نیپال سے بچایا گیا۔ یہ تیرتھ یاتری کل باڑھ پربھاوت کھیتر سے کاٹمانڈو پہنچے تھے اور آج دوپہر نئی دلی پہنچے۔ ڈاکٹر جے شنکر نے سوشل میڈیا پوسٹ میں نیپالی سینا اور سرکار کو اس کے لیے دھنیواد دیا۔ سکم سرکار نیپال میں باڑھ کی استھتی پر کڑی نظر رکھ رہی ہے۔ سرکار وہاں پھنسے سکم نواسیوں کی سرکشا اور کشل کھیم سنشچت کرنے کے لیے سمچت قدم اٹھا رہی ہے۔ سرکار نے کہا ہے کہ دیش میں چینی کی کوئی کمی نہیں ہے۔ उचित कीमतों पर पर्याप्त मात्रा में चीनी उपलब्ध कराने के लिए सभी आवश्यक उपाय किए जाएंगे। उपभोक्ता कार्य मंत्रालय ने बताया कि हाल के दिनों में चीनी मिलों से बाहर चीनी की कीमतों में लगभग 20% की गिरावट आई है, जबकि खुदरा चीनी की कीमतें भी अब कम होने लगी हैं। सरकार ने चीनी की समयबद्ध उपलब्धता सुनिश्चित करने के लिए मौजूदा मासिक कोटा प्रणाली के स्थान पर अगले महीने से पाक्षिक चीनी आवंटन प्रणाली शुरू करने का निर्णय लिया है। नए सीजन के लिए गन्ने की पेराई 15 अक्टूबर से शुरू होगी और उम्मीद है कि इस दौरान 10 लाख टन से अधिक चीनी का उत्पादन होगा। सरकार ने चीनी मिलों को अक्टूबर में उत्पादित चीनी को बिना किसी प्रतिबंध के बेचने की अनुमति दे दी है। प्रधानमंत्री नरेंद्र मोदी 2 दिन की यात्रा पर कल उज्बेकिस्तान जाएंगे। वे उज्बेकिस्तान के राष्ट्रपति शफकत मिर्जियोयेव के निमंत्रण पर ताशकंद का दौरा करेंगे। यात्रा के दौरान प्रधानमंत्री दोनों देशों के बीच रणनीतिक साझेदारी और मजबूत करने के लिए राष्ट्रपति मिर्जियोयेव के साथ प्रतिनिधिमंडल स्तर की बातचीत करेंगे। वित्त मंत्री निर्मला सीतारामन आज से 6 दिन की अमरीका यात्रा पर हैं। यात्रा के दौरान वे शिकागो, एशविल और न्यूयॉर्क जाएंगी। वे शिकागो में प्रमुख निवेशकों के साथ एक गोलमेज सम्मेलन में भाग लेंगी और निजी क्षेत्र की प्रमुख कंपनियों के मुख्य कार्यकारी अधिकारियों, अध्यक्षों और वरिष्ठ प्रतिनिधियों से मुलाकात करेंगे। एशविल में श्रीमती सीतारामन की अध्यक्षता में G20 सदस्य देशों के वित्त मंत्री, केंद्रीय बैंक गवर्नर तथा वरिष्ठ आर्थिक अधिकारी वैश्विक आर्थिक और वित्तीय मुद्दों पर विचार विमर्श करेंगे। रक्षाबंधन का त्यौहार आज देशभर में मनाया जा रहा है। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन और प्रधानमंत्री नरेंद्र मोदी ने नई दिल्ली में विभिन्न स्कूलों और संगठनों में रक्षाबंधन का पर्व मनाया। नॉर्वे के राजा हेराल्ड पंचम का आज ओस्लो के अस्पताल में निधन हो गया। वे 89 वर्ष के थे। प्रधानमंत्री नरेंद्र मोदी ने उनके निधन पर गहरा दुख व्यक्त किया है। सोशल मीडिया पोस्ट में प्रधानमंत्री ने इस वर्ष की शुरुआत में नॉर्वे की यात्रा के दौरान राजा हेराल्ड पंचम से अपनी मुलाकात को याद किया। भारत के वेलवन सेंथिल कुमार आज रात PSA बुडापेस्ट स्क्वाश ओपन फाइनल में हंगरी के खिलाड़ी बालाज फारकश से मुकाबला करेंगे। कल रात सेमीफाइनल में सेंथिल कुमार ने भारत के ही वीर चोटरानी को हराया था। इसके साथ ही समाचार बुलेटिन समाप्त हुआ।